सम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव महिमा र अज्ञानतालाई पूर्ण रूपमा निवारण गरिदिनुभयो। पाण्डवहरूको मन शान्त पवित्र र प्रफुल्लित भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो परम प्रिय नगरी द्वारिका पुरीतर्फ प्रस्थान गर्न उद्यत हुनुभयो। विदा माग्दै भगवानले मधुर स्वरमा भन्नुभयो, हे राजन युधिष्ठिर, अब धेरै समयदेखि हजुरहरूसँग यहाँ वनमा बसेको छु। मेरो अनुपस्थिति र विरहका कारण मेरी प्रिय नगरी द्वारिकापुरी र त्यहाँका समस्त बासिन्दाहरू अत्यन्तै व्याकुल, उदास, विरही र चिन्तित भइरहेका हुनन्। उनीहरू मेरो आगमनको बाटो हेरेर पल पल गनिरहेका छन्। त्यसैले म अहिले नै द्वारिकापुरीतर्फ जानुपर्छ। यस्तो वचन भन्दै भगवान श्रीकृष्ण आफ्ना भक्तहरूको अगाध प्रेम र करुणामा मग्न हुनुभयो। उहाँको हृदय पनि भक्तहरूको वियोगको विचारले द्रवित भयो। भगवानले आफ्ना आँखाहरूमा करुणाका आँसु ल्याएर भावुक भएका ती पाण्डु पुत्रहरूलाई स्नेहपूर्वक सम्झाउनु भयो, उनीहरूलाई अङ्कमार गर्नुभयो र प्रेमपूर्वक सान्त्वना दिँदै बिस्तारै उनीहरूलाई आफ्नो कुटीतर्फ फर्काउनु भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो दिव्य रथमा सवार भएर द्वारिका पुरीतर्फ प्रस्थान गर्नुभयो। पाण्डवहरूले टुलु टुलु हेरिरहे जबसम्म रथको धुलो पनि देखिन छाडेन। आदरणीय श्रोता, श्री नारायणले अगाडि भन्नुभयो, हे नारद, द्वारिकानाथ भगवान श्रीकृष्ण त्यहाँबाट द्वारिका पुरीतर्फ प्रस्थान गरेपछि राजा युधिष्ठिर आफ्ना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र महारानी द्रौपदी सहित अत्यन्तै गम्भीर र विचारमग्न भए। उनीहरूले भगवान श्रीकृष्णको प्रत्येक शब्द र आज्ञालाई आफ्नो शिरोधार्य गरे। श्रीकृष्णको वियोगको दुःखलाई आफ्नो हृदयमा दबाउँदै उनीहरूले भगवानको आज्ञा अनुसार विभिन्न पवित्र तीर्थस्थलको भ्रमण गर्ने, पवित्र नदीहरूमा स्नान गर्ने र कठोर तपस्यामा आफ्नो समय व्यतीत गर्ने दृढ संकल्प गरे। हे देवर्षि नारद, राजा युधिष्ठिरले भगवानका परम प्रिय पुरुषोत्तम महिनाको सर्वोत्कृष्ट र अलौकिक महात्म्यलाई आफ्नो मन, मस्तिष्क र आत्मामा दृढतापूर्वक धारण गरे। उनीहरू जहाँ गए पनि श्रीकृष्णको वचन र पुरुषोत्तम मासको महिमालाई निरन्तर स्मरण गरिरहे। आदरणीय श्रोता, एक दिन तीर्थयात्राकै क्रममा राजा युधिष्ठिरले आफ्ना सबै भाइहरू र द्रौपदीलाई आफ्नो नजिकै बोलाए र अत्यन्तै गम्भीर, मधुर एवं ज्ञानयुक्त वाणीमा सम्बोधन गर्दै भने, हे मेरा प्रिय अनुजहरू र हे द्रौपदी, तिमीहरू सबैले साक्षात भगवान श्रीकृष्णको मुखार बिन्दबाट पुरुषोत्तम मासको परम पावन, कल्याणकारी र अलौकिक महात्म्य श्रवण गर्यौ। हामीले बुझ्यौँ कि पुरुषोत्तम मासको अनादर गर्दा जीवनमा कति ठूलो कष्ट भोग्नुपर्ने रहेछ। त्यसैले भगवान पुरुषोत्तमको श्रद्धापूर्वक पूजा र आराधना नगरिकन यस संसारमा कुनै पनि प्राणी कसरी सुखी, समृद्ध र शान्त रहन सक्छ? कदापि रहन सक्दैन। यस चराचर जगतमा त्यही मनुष्य मात्र वास्तवमा पूजनीय छ, त्यही धन्य छ र त्यही सबैभन्दा श्रेष्ठ एवं बुद्धिमानी छ जसले अनेक प्रकारका उत्तम र पवित्र सामग्रीहरू सात्विक भाव र पूर्ण विधिद्वारा भगवान पुरुषोत्तमको निरन्तर पूजा, अर्चना र व्रत गर्दछ। त्यसैले हामीले पनि यस महिनाको पूर्ण रूपमा शरण लिनुपर्छ र आफ्नो कल्याण गराउनुपर्छ। राजा युधिष्ठिरको यस्तो धर्मसम्मत, पवित्र र कल्याणकारी वचन सुनेर भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीको मनमा पनि भक्तिको ठूलो बाढी आयो। उनीहरू सबैले राजाको कुरालाई सहर्ष स्वीकार गरे। यस प्रकार आपसमा उत्तम सल्लाह गर्दै, भजन कीर्तन गर्दै, भगवानको भ्यायसम्म आराधना गर्दै पाण्डवहरू विभिन्न पावन नदीहरूको संगम, शान्त ऋषि आश्रम र दिव्य तीर्थहरूमा विचरण गर्न थाले। यसरी तीर्थाटन गरिरहेकै समयमा जब परम पवित्र पुण्यदायी पुरुषोत्तम महिनाको शुभ आगमन भयो, तब उनीहरूले पनि कुनै पनि प्रकारको आलस्य वा अलमल गरेनन्। उनीहरूले शास्त्रीय विधि र विधान अनुसार अत्यन्तै कठोर नियमहरूको पालन गर्दै पवित्र नदीमा ब्रह्म मुहूर्तमा स्नान गरी पुरुषोत्तम मासको व्रतको आरम्भ गरे। उनीहरूले महिनाभरि कन्द मूल मात्र खाएर वा निराहार रहेर त्रिकाल स्नान गर्दै भगवान श्रीहरिको नाम जप, कीर्तन, श्रीमद् भागवत कथा श्रवण र यथाशक्ति दान जस्ता परम सात्विक कार्यहरू

निरन्तर गरिरहे। द्रौपदीले पनि आफ्नो पूर्वजन्मको भूलको प्रायश्चित गर्दै अत्यन्तै श्रद्धापूर्वक यस व्रतको अनुष्ठान गरिन्। यसरी पुरुषोत्तम मासको विधिवत निष्कपट र भक्तिपूर्वक व्रत समापन गरेपछि र आफ्नो 14 वर्षको लामो कष्टकर तथा सङ्कटपूर्ण वनवास एवं अज्ञातवासको अवधि सफलतापूर्वक व्यतीत गरेपछि उनीहरूमाथि भगवान श्रीकृष्णको असीम र दिव्य कृपा भयो। श्रीकृष्णको यही अनन्य कृपा र पुरुषोत्तम व्रतको अक्षय पुण्य प्रतापले गर्दा पाण्डवहरूले महाभारतको महायुद्धमा आफ्ना सबै शक्तिशाली र अधर्मी शत्रुहरूलाई परास्त गरे। उनीहरूले कुनै पनि बाधा अवरोध शत्रु वा कसिङ्गर नभएको पूर्ण रूपमा निष्कण्टक अकण्टक र विशाल साम्राज्य पुनः प्राप्त गरे। उनीहरूको गुमेको मान सम्मान वैभव र सुख फिर्ता आयो र उनीहरूले पृथ्वीमा धर्मराजको रूपमा न्यायपूर्वक राज्य सञ्चालन गरे। आदरणीय श्रोता, भगवान श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, पुरुषोत्तम मासको महिमा र यसको व्रतको फल यतिमा मात्र सीमित छैन, यो त अनन्त र अगाध छ। यसै सन्दर्भमा म तिमीलाई सूर्य वंशका एकजना परम प्रतापी चक्रवर्ती र धर्मात्मा राजा दृढ धनवाको एउटा संक्षिप्त तर अत्यन्तै प्रेरणादायी दृष्टान्त पनि श्रवण गराउँछु, जसले यस व्रतको महिमा अझ बढाउँछ। राजा दृढ धनवा आफ्नो समयका अत्यन्तै न्यायप्रेमी र धर्मात्मा राजा थिए। उनले पनि आफ्नो जीवनमा पुरुषोत्तम मासको परम पावन महात्म्य यसको अलौकिक महिमाको बारेमा सुनेका थिए। यो सुनेर उनको मनमा भगवान पुरुषोत्तम प्रति गहिरो भक्तिको उदय भयो र उनले आफ्नो राज्यमा अत्यन्तै श्रद्धा निष्ठा र कठोर भक्तिपूर्वक पुरुषोत्तम मासको सेवन अनि व्रत अनुष्ठान गरे। यस परम पवित्र पुरुषोत्तम महिनाको व्रतको अलौकिक र अचम्मको प्रभावले गर्दा राजा दृढ धनुवाले यस पृथ्वी लोकमा बस्दासम्म अनेक प्रकारका अभूतपूर्व सुख भोग गरे। उनले सद्गुणी र पराक्रमी पुत्रहरू नाति नातिनाहरू र अनेक प्रकारका भौतिक सुख ऐश्वर्य भोग धन धान्य एवं अखण्ड साम्राज्यको आनन्द प्राप्त गरे। उनको राज्यमा कहिले कुनै अनिकाल महामारी वा दुःख भएन। उनले आफ्नो सम्पूर्ण जीवन धर्मको मार्गमा हिँडेर प्रजाको सेवा गरेर र भगवानको भक्तिमा समर्पित गरेर व्यतीत गरे। अन्तमा जब उनको भौतिक शरीरको समय पूरा भयो, उनले आफ्ना सबै सामाजिक पारिवारिक र सांसारिक कर्तव्यहरू सफलतापूर्वक पूरा गरे। तब उनी पुरुषोत्तम मासको त्यही महान पुण्यको बलले गर्दा यस संसारको जन्म मरणको चक्रबाट पूर्ण रूपमा मुक्त भए। उनी ठुला ठुला योगीजन कठोर तपस्या गर्ने तपस्वी र स्वर्गका देवताहरूका लागि पनि अत्यन्त दुर्लभ कठिन अगम्य र असाध्य मानिने भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा सदेह प्रवेश पाए। उनले सर्वोत्कृष्ट मोक्ष पद प्राप्त गरे, जहाँ गएपछि प्राणी कहिले दुःख र कष्टको यो असार संसारमा फर्कनु पर्दैन। त्यसैले हे देवर्षि नारद, यस पुरुषोत्तम महिनाको व्रतको महिमा अपरम्पार र अवर्णनीय छ। यस महिनाको सेवा गर्ने व्यक्ति कहिले पनि दुखी हुँदैन। आदरणीय श्रोता, यस प्रकार राजा दृढ धनुमाको परम पावन कथा र पुरुषोत्तम मासको अलौकिक पुण्य प्रतापले मनुष्यको हृदयमा रहेको अज्ञानताको अन्धकारलाई समूल नष्ट गर्दछ। भगवान पुरुषोत्तमको भक्ति र व्रतको प्रभावले गर्दा मनुष्यले यस लोकमा समस्त सुख ऐश्वर्य र सन्तान सुख प्राप्त गरी अन्तमा परम गति प्राप्त गर्दछ। अब ती सूर्यवंशी राजा दृढ धनवाको पूर्वजन्मको वृत्तान्त कस्तो थियो, उनले कुन पुण्यको प्रभावले यो उच्च स्थान प्राप्त गरे र उनले महर्षि वाल्मीकिसँग कुन गुण धर्मको विषयमा चर्चा गरे, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 13 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे द्रौपदी पूर्वजन्म वृत्तान्त नाम 12 अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: Jordi.
1: अध्यात्म ज्योति

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
4: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, र जाउला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: ज्योति प्रस्तुत गर्दछ कार्यक्रम वन्दना।
1: नमस्कार, कार्यक्रम वन्दनामा म प्रस्तोता युवेन्द्र यहाँलाई स्वागत गर्दछु। आदरणीय श्रोता, अबको करिब एक घण्टा म यहाँसँग कार्यक्रम वन्दनामा केही सुमधुर भजनका साथमा रहनेछु।

0: हुनुहुन्छ कार्यक्रम वन्दना।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पाए। नेपाल टेलिकम को सहुलियत दर का प्याकेज खरीद करना *14# हैश डायल गर्नुहोस्।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति।
3: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना।
4: व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या 9020-9141-28-9820 विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौँ।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

स्वस्थ आदरणीय श्रोता, कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई कार्यक्रमबाट प्रस्तोता म युवेन्द्र विदा माग्दछु। अध्यात्म ज्योतिका अन्य अरू प्रस्तुतिहरू बाँकी नै छन्। कार्यक्रमहरू सुन्दै गर्नुहोला। आजको यहाँको दिन भने अत्यन्त मङ्गल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 12 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको द्वादश अध्याय अर्थात् 12 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सौनकादि ऋषिगण, अब म हजुरलाई श्री नारायण र देवर्षि नारद मुनि बीच भएको त्यो अलौकिक कल्याणकारी र सर्व पापहारक संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको हृदयमा भक्तिको अनन्य सञ्चार गराउँछ र सबै प्रकारका सांसारिक कष्टहरूबाट मुक्ति प्रदान गर्दछ। जब देवादिदेव महादेव भगवान शिवजी ती ऋषि कन्यालाई उनको इच्छा अनुसार आगामी जन्ममा 5 पति प्राप्त हुने अनौठो वरदान दिएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो, तब त्यो एकान्त वनमा एउटा गहिरो सुनसान छायो। भगवान शङ्करको अचानक प्रस्थानपछि त्यो सानी बाला पूर्ण रूपमा एक्लो, असहाय, सहाराविहीन भइन्। उनको कलिलो मनमा एउटा अव्यक्त, भयानक र अपरिचित डरले गुण बनायो। उनको मुखमण्डलमा जुन अनुपम दिव्य तेज, कान्ति र अलौकिक चमक थियो, त्यो क्षणभरमै ओझेल परेर गयो। उनी पूर्ण रूपमा कान्तिहीन भइन्। उनको शरीरको प्राकृतिक चमक निमेषभरमै हराएर गयो र उनी निस्तेज, मलिन एवं कान्तिविहीन देखिन थालिन्। निराशा र अनौठो भएको भुमरीमा परेर उनका श्वासहरू तीव्र र गहिरा हुन थाले। उनी अत्यन्तै कष्टकर रूपमा लामो लामो श्वास फेर्न थालिन्। उनको मनको सन्तुलन गुम्न थाल्यो। उनका ती कमलका पत्र जस्ता सुन्दर आँखाहरूमा आँसुका ठुला ठुला थोपाहरू भरिएर आए। आफ्नो अगाडि कोही पनि नदेखिएपछि र आफ्नो भविष्यको अनौठो स्थितिलाई विचार गरेर उनी भक्का निएर रुन थालिन्। उनका आँखाहरूबाट अविरल रूपमा बगेका अश्रुधाराले उनको शरीर पुरै भिज्यो। उनी वनका रुख, लहरा, चरा चुरुङ्गी र पातहरूलाई साक्षी राख्दै आफ्नो भाग्यलाई धिक्कारेर रोइरहिन्। त्यो निर्जन वनमा उनको करुण रोदनको आवाज प्रतिध्वनित भइरह्यो। उनलाई सम्झाउने, बुझाउने वा अलिकति पनि सान्त्वना दिने त्यस निर्जन वनमा कोही पनि थिएनन्। यस प्रकार मानसिक पीडा, रोदन, छटपटी र गहिरो दुःखको अगाध सागरमा डुब्दै उनको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनको हरेक दिन र रात भगवानको स्मरण र आफ्नै व्यवस्थाको आँसुमा बित्दै गयो। तर यो चराचर संसारमा काल अर्थात् समयको शक्ति सबैभन्दा बलवान, कठोर, अकाट्य र सर्वोपरि छ। कालको गतिलाई न त कुनै साधारण मानवले रोक्न सक्दछ, न त कुनै महातपस्वी वा सिद्ध पुरुषले नै बदल्न सक्छ। समयको चक्र निरन्तर आफ्नो गतिमा घुमिरहन्छ र यसले ब्रह्माण्डका समस्त प्राणीहरूलाई आफ्नो वशमा पार्छ। अन्तत त्यो कठोर तपस्यामा लीन रहेकी मेधावी ऋषिकी परम सुन्दरी तपस्विनी कन्या पनि बलवान कालको क्रूर नियमको पूर्ण वशमा परिन्। समय पूरा भएपछि उनको त्यो भौतिक शरीर शिथिल भयो र उनले यस धरतीबाट आफ्नो प्राण त्याग गरिन्।

उनको जन्मको यो लीला यहीँ समाप्त भयो। कालान्तरमा समयको गतिसँगै धरतीमा नयाँ परिस्थिति सृजना भयो। यस पृथ्वी लोकमा परम धर्मात्मा न्यायपरायण प्रतापी प्रजाहितैषी र शास्त्रका ज्ञाता राजा द्रुपदले एउटा अत्यन्तै भव्य अलौकिक र विशाल यज्ञको अनुष्ठान गरे। राजा द्रुपदको मनमा सन्तान प्राप्तिको तीव्र अभिलाषा धार्मिक निष्ठा र संकल्प थियो। देशका प्रख्यात ऋषि मुनिहरूको रेखदेखमा वेदका पवित्र मन्त्रहरू उच्च स्वरमा उच्चारण गर्दै यज्ञ कार्य अगाडि बढाइयो। जब त्यो महान यज्ञको अन्तिम चरणमा पूर्णाहुति दिइँदै थियो तब त्यो प्रज्वलित र परम पवित्र यज्ञ कुण्डको मध्य भागबाट अग्निको प्रखर ज्वालालाई चिर्दै एउटी परम सुन्दरी अलौकिक तेजले युक्त दिव्य कन्याको प्राकट्य भयो। ती कन्याको शरीरबाट निस्किएको दिव्य सुगन्धले सम्पूर्ण यज्ञशाला र आसपासको वातावरण सुवासित भयो। ती यज्ञ कुण्डबाट उत्पन्न भएकी कन्या अरू कोही नभएर पूर्व जन्ममा घोर तपस्या गर्ने र शिवजीको बिछोडमा रोएर प्राण त्याग्ने तिनै मेधावी ऋषिकी पुत्री थिइन्। आफ्नो पूर्वजन्मको तपस्या संस्कार र कर्मको परिणाम स्वरूप उनी यस नयाँ जन्ममा राजा द्रुपदको घरमा पुत्रीको रूपमा अवतरित भइन्। राजा द्रुपदको पुत्री भएको हुनाले र यज्ञबाट प्रकट भएका हुनाले संसारमा उनी द्रौपदी नामले सुविख्यात सुप्रसिद्ध र पूजनीय भइन्। उनको सुन्दरता शील चरित्र र बुद्धिको कृति चारै दिशामा फैलियो। जब द्रौपदी विवाह योग्य भइन् तब राजा द्रुपदले आफ्नी अद्वितीय पुत्रीका लागि एउटा अत्यन्तै भव्य कठिन र चुनौतीपूर्ण शर्त सहितको स्वयंवरको आयोजना गरे, जो स्वयंवर सभामा भाग लिनका लागि पृथ्वीका अनेकौं प्रतापी राजा महाराजा सुरवीर धनुर्धारी र पराक्रमी योद्धाहरू उपस्थित भएका थिए। स्वयंवरको शर्त यो थियो कि एउटा ठूलो पानीको कुण्डमा हेरेर माथि द्रुत गतिमा घुमिरहेको कलात्मक माछाको आँखामा धनुषको बाणले सटीक निशाना लगाउनु पर्ने थियो। अनेकौं अभिमानी शक्तिशाली र घमण्डी राजाहरू यस कार्यमा पूर्ण रूपमा असफल भए र लज्जित भएर आफ्नो स्थानमा फर्के। तर जब ब्राह्मणको भेषमा रहेका पाण्डु पुत्र अद्वितीय धनुर्धारी अर्जुन अगाडि बढे, उनले आफ्नो पूर्ण एकाग्रता अस्त्र विद्या र अद्वितीय पराक्रमको प्रदर्शन गर्दै तल पानीमा बनेको प्रतिबिम्बलाई मात्रै हेरेर माथि तीव्र गतिमा घुमिरहेको माछाको आँखालाई एकै प्रहारमा सफलतापूर्वक छेडिदिए। माछाको आँखा छेडिएपछि सम्पूर्ण सभाभवनमा शङ्ख ध्वनि र जय जयकारको ध्वनि गुन्जियो। यसरी अर्जुनले त्यो अत्यन्तै कठिन परीक्षा उत्तीर्ण गरेपछि द्रौपदीले अत्यन्तै हर्षित हुँदै अर्जुनको गलामा वरमाला पहिराइन् र उनी अर्जुनकी प्रिय अर्धाङ्गिनी बनिन्। आदरणीय श्रोता, परम पूजनीय श्री नारायण अगाडि भन्नुहुन्छ, हे पावन देवऋषि नारद मुनि, अब म तिमीलाई द्रौपदीको जीवनको त्यो सबैभन्दा अन्धकारमय कष्टकर र लज्जापद घटनाको वास्तविक आध्यात्मिक कारण बताउँछु जसले कर्मको गतिलाई स्पष्ट पार्छ। द्रौपदी यस जन्ममा परम पवित्र सती र पतिव्रता नारी थिइन्। तथापि उनले आफ्नो पूर्वजन्ममा एउटा गम्भीर भूल र अपराध गरेकी थिइन्। उनले भगवान श्रीहरिको सबैभन्दा प्रिय र परम पावन महिना पुरुषोत्तम मासको घोर अनादर उपेक्षा र तिरस्कार गरेकी थिइन्। उनले त्यो महिनाको अलौकिक महिमा र आध्यात्मिक महत्त्वलाई बुझ्न सकिनन् र त्यसको व्रत पूजा वा आदर गरिनन्। पुरुषोत्तम मासको यही अनादर र अपमानको अदृश्य पापको फलस्वरूप उनले यस जन्ममा कुरुसभाको बीचमा एउटा अत्यन्तै हृदय विदारक लज्जापद र भयानक सङ्कटको सामना गर्नु पर्यो। जब हस्तिनापुरको राजसभामा कपट पूर्ण पासाखेल दूत क्रीडा भयो र पाण्डवहरूले आफ्नो सम्पूर्ण राज्य वैभव भातृवृन्द र अन्त्यमा आफ्नी महारानी द्रौपदीलाई पनि हारे, तब दुष्ट अधर्मी नीच र क्रूर दुशासनले द्रौपदीलाई अपमानित गर्ने दुस्साहस गर्यो। उसले रजस्वला अवस्थामा रहेकी र एउटा मात्र वस्त्र लगाएकी द्रौपदीका ती लामा कालो र सुन्दर
सुन्दर केशलाई आफ्ना पापी हातले भुत्ल्याउँदै जबरजस्ती घिसार्दै कुरुसभाको बीचमा ल्यायो। त्यो विशाल सभामा भीष्म पितामह, द्रोणाचार्य, विदुर र राजा धृतराष्ट्र जस्ता ठूला ठूला मान्यवरहरू उपस्थित थिए। तर सबैजना मौन, नीच र असहाय भएर बसिरहे। कसैले पनि द्रौपदीको पक्षमा न्यायको आवाज उठाएनन्। आफ्ना पाँचैजना महापराक्रमी पतिहरूलाई शिर निहुराएर असहाय बसेको देखेपछि द्रौपदीले यो संसारको, समाजको र आफ्ना पतिहरूको आशा पूर्ण रूपमा त्यागिन्। त्यो चरम अपमान, व्यवस्था र सङ्कटको घडीमा जब दुशासनले उनको वस्त्र हरण गर्नका लागि सारीको सियो समात्यो, तब द्रौपदीले आफ्ना दुवै हात माथि उठाएर पूर्ण आत्मसमर्पणका साथ मेरो भगवान श्रीकृष्णको पवित्र नामहरूको स्मरण र पुकार गर्न थालिन्। उनी अत्यन्तै करुणा स्वरमा रुँदै बारम्बार भन्न लागिन्, हे कृष्ण, हे द्वारिकावासी, हे गोपी जनवल्लभ, हे अनाथका नाथ, मलाई यो दुष्टबाट बचाउनुहोस्, मेरो लाजको रक्षा गर्नुहोस्। उनको यो आर्तनाद र साँचो पुकार कुरुसभाको पर्खालबाट चिर्दै सिधै मेरो हृदयसम्म आइपुग्यो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ। भगवान् श्रीकृष्णले यस घटनाको स्मरण गर्दै अगाडि भन्नुभयो, हे राजन युधिष्ठिर, यदि म त्यस समयमा कंसवध वा अन्य सांसारिक लीलाहरूमा व्यस्त हुनाले द्रौपदीलाई के क्षणको लागि बिर्सिएको जस्तो देखिएको थिए भने पनि जब उनले मलाई आफ्नो हृदयको गहिराईबाट पुकारिन्, तब म उनको अनन्य भक्ति र करुणाले पूर्ण रूपमा द्रवित भएँ। हे महाराज, म आफ्नो भक्त द्रौपदीको रक्षाको लागि एक पल पनि ढिला नगरी तत्कालै आफ्नो दिव्य, प्रखर र द्रुतगामी वाहन गरुडमा सवार भएर अदृश्य रूपमा त्यहाँ उपस्थित भए। दुष्ट दुशासनले द्रौपदीलाई वस्त्रहीन बनाएर अपमानको पराकाष्ठ पार गर्न खोजिरहेको थियो। तर मैले आफ्नो अलौकिक योग माया र अनन्त शक्तिको प्रयोग गरेर द्रौपदीको साडी चिरलाई यसरी अनन्त रूपमा बढाइदिए कि त्यसको कुनै आदि र अन्त नै रहेन। दुशासनले जति जति कपडा तान्दै गयो, साडीको लम्बाई पनि उति उति बढ्दै गयो। सभा भवनमा रङ्गी चङ्गी कपडाहरूको एउटा विशाल पहाड नै खडा भयो। दुशासनले अनेक प्रकारले आफ्नो सम्पूर्ण शारीरिक शक्ति लगाएर सारी तानिरह्यो, तर द्रौपदीको शरीरबाट वस्त्र समाप्त भएन। कपडा तान्दा तान्दा दुष्ट दुशासनको सास फुल्यो, उसको शरीरको सम्पूर्ण शक्ति समाप्त भयो, ऊ पूर्ण रूपमा थकित भयो र अन्तत अचेत एवं संज्ञा शून्य भएर भुइँमा पछारियो। यसरी मैले द्रौपदीको चिर बढाएर उनको सतीत्व, सम्मान र गौरवको रक्षा गरे, अधर्मीहरूको शिर निहुराइदिए र आफ्नो भक्त वत्सलको नाम सार्थक गरे। भगवान श्रीकृष्णले पाण्डवहरूको यो परम रहस्य खोल्दै अगाडि भन्नुभयो, हे पाण्डवहरू हो, द्रौपदी सदैव म प्रति अगाध स्नेह, निष्ठा र निष्कपट प्रेम राख्ने परम पतिव्रता र साध्वी नारी हुन्। यसमा कुनै शंका छैन। तर पूर्व जन्ममा उनले जुन पुरुषोत्तम मासको अनादर, अवहेलना र उपेक्षा गरेकी थिइन्, त्यस कर्मको अकाट्य र कठोर नियमका कारण मैले पनि उनलाई केही समयका लागि त्याग गर्नु पर्यो र उनले यो भयानक कष्ट भोग्नु पर्यो। यो कुरा सधैँ स्मरण राख्नुहोस् कि जसले मेरो परम प्रिय र पावन पुरुषोत्तम महिनाको तिरस्कार, उपेक्षा वा अपमान गर्छ, उसलाई म पनि त्यागिदिन्छु। मेरो कृपा प्राप्त गर्नका लागि पुरुषोत्तम मासको आदर र व्रत गर्नु अनिवार्य छ। तसर्थ यो पुरुषोत्तम महिना संसारका सबै महिनाहरूभन्दा सर्वोपरि महान र कल्याणकारी छ। यो केवल साधारण मानिसहरूका लागि मात्र पूजनीय र सेवन योग्य होइन, बरु ठूला ठूला ब्रह्मर्षि, राजर्षि, देवर्षि र स्वर्गका समस्त देवी देवताहरूका लागि पनि अत्यन्तै आदरणीय र आराधना गर्न योग्य छ। देवताहरू पनि यस महिनाको आगमनको उत्सुकताका साथ प्रतीक्षा गर्दछन् र यसको नियमपूर्वक सेवा गर्दछन्। मानव जाति मरणशील, अज्ञानी र दुखी छ, त्यसैले मनुष्यहरूका लागि यो महिना अत्यन्तै मनोवांछित फल दिने, दारिद्र्य नष्ट गर्ने र मोक्ष प्रदान गर्ने सर्वोत्कृष्ट माध्यम हो।
यस महिनामा गरिएको थोरै मात्र पूजा जप तप र दानको फल अनन्त गुणा बढी हुन्छ। त्यसैले हे युधिष्ठिर, हे भीम, हे अर्जुन, हजुरहरू आफ्नो मनबाट सबै प्रकारको चिन्ता, शोक, ग्लानी र निराशालाई पूर्ण रूपमा त्याग्नुहोस्। हजुरहरूको वनवास र अज्ञातवासको 14 वर्षको यो लामो र अत्यन्तै कष्टकर अवधि अब पूर्ण रूपमा समाप्त भएको छ। हजुरहरूले भोगेको दुःखको समय सिद्धिन लागेको छ। अब भविष्यमा आउने पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा, बिहाएसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव, महिमा र पुण्यको बलले गर्दा अब हजुरहरूको जीवनमा सबै थोक राम्रो, कल्याणकारी र मङ्गलमय मात्र हुनेछ। हजुरहरूको गुमेको राज्य, ऐश्वर्य, मान, प्रतिष्ठा र सुख पुनः प्राप्त हुनेछ। श्रीमन् नारायण अगाडि भन्नुहुन्छ, हे नारद मुनि, यस प्रकार लीलाधारी भगवान श्रीकृष्णले द्रौपदी र 5 जना पाण्डवहरूलाई कर्मको गूढ रहस्य, धर्मको मर्म र पुरुषोत्तम मासको दिव्य महात्मा बताएर उनीहरूको हृदयमा रहेको गहिरो शोक, संशय र अज्ञानतालाई पूर्ण रूपमा निवारण गरिदिनुभयो। पाण्डवहरूको मन शान्त, पवित्र र प्रफुल्लित भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो परम प्रिय नगरी द्वारिका पुरीतर्फ प्रस्थान गर्न उद्यत हुनुभयो। विदा माग्दै भगवानले मधुर स्वरमा भन्नुभयो, हे राजन युधिष्ठिर, अब धेरै समयदेखि हजुरहरूसँग यहाँ वनमा बसेको छु। मेरो अनुपस्थिति र विरहका कारण मेरी प्रिय नगरी द्वारिकापुरी र त्यहाँका समस्त बासिन्दाहरू अत्यन्तै व्याकुल, उदास, विरही र चिन्तित भइरहेका हुनन्। उनीहरू मेरो आगमनको बाटो हेरेर पल पल गनिरहेका छन्। त्यसैले म अहिले नै द्वारिकापुरीतर्फ जानुपर्छ। यस्तो वचन भन्दै भगवान श्रीकृष्ण आफ्ना भक्तहरूको अगाध प्रेम र करुणामा मग्न हुनुभयो। उहाँको हृदय पनि भक्तहरूको वियोगको विचारले द्रवित भयो। भगवानले आफ्ना आँखाहरूमा करुणाका आँसु ल्याएर भावुक भएका ती पाण्डु पुत्रहरूलाई स्नेहपूर्वक सम्झाउनु भयो, उनीहरूलाई अङ्कमार गर्नुभयो र प्रेमपूर्वक सान्त्वना दिँदै बिस्तारै उनीहरूलाई आफ्नो कुटीतर्फ फर्काउनु भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो दिव्य रथमा सवार भएर द्वारिकापुरीतर्फ प्रस्थान गर्नुभयो। पाण्डवहरूले टुलु टुलु हेरिरहे जबसम्म रथको धुलो पनि देखिन छाडेन। आदरणीय श्रोता, श्री नारायणले अगाडि भन्नुभयो, हे नारद, द्वारिकानाथ भगवान श्रीकृष्ण त्यहाँबाट द्वारिकापुरीतर्फ प्रस्थान गरेपछि राजा युधिष्ठिर आफ्ना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र महारानी द्रौपदी सहित अत्यन्तै गम्भीर र विचारमग्न भए। उनीहरूले भगवान श्रीकृष्णको प्रत्येक शब्द र आज्ञालाई आफ्नो शिरोधार्य गरे। श्रीकृष्णको वियोगको दुःखलाई आफ्नो हृदयमा दबाउँदै उनीहरूले भगवानको आज्ञा अनुसार विभिन्न पवित्र तीर्थस्थलको भ्रमण गर्ने, पवित्र नदीहरूमा स्नान गर्ने र कठोर तपस्यामा आफ्नो समय व्यतीत गर्ने दृढ संकल्प गरे। हे देवर्षि नारद, राजा युधिष्ठिरले भगवानका परम प्रिय पुरुषोत्तम महिनाको सर्वोत्कृष्ट र अलौकिक महात्म्यलाई आफ्नो मन, मस्तिष्क र आत्मामा दृढतापूर्वक धारण गरे। उनीहरू जहाँ गए पनि श्रीकृष्णको वचन र पुरुषोत्तम मासको महिमालाई निरन्तर स्मरण गरिरहे। आदरणीय श्रोता, एक दिन तीर्थयात्राकै क्रममा राजा युधिष्ठिरले आफ्ना सबै भाइहरू र द्रौपदीलाई आफ्नो नजिकै बोलाए र अत्यन्तै गम्भीर, मधुर एवं ज्ञानयुक्त वाणीमा सम्बोधन गर्दै भने, हे मेरा प्रिय अनुजहरू र हे द्रौपदी, तिमीहरू सबैले साक्षात भगवान श्रीकृष्णको मुखार बिन्दबाट पुरुषोत्तम मासको परम पावन, कल्याणकारी र अलौकिक महात्म्य श्रवण गर्यौ। हामीले बुझ्यौँ कि पुरुषोत्तम मासको अनादर गर्दा जीवनमा कति ठूलो कष्ट भोग्नुपर्ने रहेछ। त्यसैले भगवान पुरुषोत्तमको श्रद्धापूर्वक पूजा र आराधना नगरिकन यस संसारमा कुनै पनि प्राणी कसरी सुखी, समृद्ध र शान्त रहन सक्छ? कदापि रहन सक्दैन। यस चराचर जगतमा त्यही मनुष्य मात्र वास्तवमा पूजनीय छ, त्यही धन्य छ र त्यही सबैभन्दा श्रेष्ठ एवं बुद्धिमानी छ जसले अनेक प्रकारका उत्तम र पवित्र सामग्रीहरू सात्विक भाव र पूर्ण विधिद्वारा भगवान पुरुषोत्तमको निरन्तर पूजा अर्चना र व्रत गर्दछ।
त्यसैले हामीले पनि यस महिनाको पूर्ण रूपमा शरण लिनुपर्छ र आफ्नो कल्याण गराउनुपर्छ। राजा युधिष्ठिरको यस्तो धर्मसम्मत, पवित्र र कल्याणकारी वचन सुनेर भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीको मनमा पनि भक्तिको ठूलो बाढी आयो। उनीहरू सबैले राजाको कुरालाई सहर्ष स्वीकार गरे। यस प्रकार आपसमा उत्तम सल्लाह गर्दै, भजन कीर्तन गर्दै, भगवानको भ्यायसम्म आराधना गर्दै पाण्डवहरू विभिन्न पावन नदीहरूको संगम, शान्त ऋषि आश्रम र दिव्य तीर्थहरूमा विचरण गर्न थाले। यसरी तीर्थाटन गरिरहेकै समयमा जब परम पवित्र पुण्यदायी पुरुषोत्तम महिनाको शुभ आगमन भयो, तब उनीहरूले पनि कुनै पनि प्रकारको आलस्य वा अलमल गरेनन्। उनीहरूले शास्त्रीय विधि र विधान अनुसार अत्यन्तै कठोर नियमहरूको पालन गर्दै पवित्र नदीमा ब्रह्म मुहूर्तमा स्नान गरी पुरुषोत्तम मासको व्रतको आरम्भ गरे। उनीहरूले महिनाभरि कन्द मूल मात्र खाएर वा निराहार रहेर त्रिकाल स्नान गर्दै भगवान श्रीहरिको नाम जप, कीर्तन, श्रीमद् भागवत कथा श्रवण र यथाशक्ति दान जस्ता परम सात्विक कार्यहरू निरन्तर गरिरहे। द्रौपदीले पनि आफ्नो पूर्वजन्मको भूलको प्रायश्चित गर्दै अत्यन्तै श्रद्धापूर्वक यस व्रतको अनुष्ठान गरिन्। यसरी पुरुषोत्तम मासको विधिवत, निष्कपट र भक्तिपूर्वक व्रत समापन गरेपछि र आफ्नो 14 वर्षको लामो कष्टकर तथा सङ्कटपूर्ण वनवास एवं अज्ञातवासको अवधि सफलतापूर्वक व्यतीत गरेपछि उनीहरूमाथि भगवान श्रीकृष्णको असीम र दिव्य कृपा भयो। श्रीकृष्णको यही अनन्य कृपा र पुरुषोत्तम व्रतको अक्षय पुण्य प्रतापले गर्दा पाण्डवहरूले महाभारतको महायुद्धमा आफ्ना सबै शक्तिशाली र अधर्मी शत्रुहरूलाई परास्त गरे। उनीहरूले कुनै पनि बाधा अवरोध, शत्रु वा कसिङ्गर नभएको पूर्ण रूपमा निष्कण्टक, अकण्टक र विशाल साम्राज्य पुनः प्राप्त गरे। उनीहरूको गुमेको मान सम्मान, वैभव र सुख फिर्ता आयो र उनीहरूले पृथ्वीमा धर्मराजको रूपमा न्यायपूर्वक राज्य सञ्चालन गरे। आदरणीय श्रोता, भगवान श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, पुरुषोत्तम मासको महिमा र यसको व्रतको फल यतिमा मात्र सीमित छैन, यो त अनन्त र अगाध छ। यसै सन्दर्भमा म तिमीलाई सूर्य वंशका एकजना परम प्रतापी चक्रवर्ती र धर्मात्मा राजा दृढ धनवाको एउटा संक्षिप्त तर अत्यन्तै प्रेरणादायी दृष्टान्त पनि श्रवण गराउँछु, जसले यस व्रतको महिमा अझ बढाउँछ। राजा दृढ धनवा आफ्नो समयका अत्यन्तै न्यायप्रेमी र धर्मात्मा राजा थिए। उनले पनि आफ्नो जीवनमा पुरुषोत्तम मासको परम पावन महात्म्य, यसको अलौकिक महिमाको बारेमा सुनेका थिए। यो सुनेर उनको मनमा भगवान पुरुषोत्तमप्रति गहिरो भक्तिको उदय भयो र उनले आफ्नो राज्यमा अत्यन्तै श्रद्धा, निष्ठा र कठोर भक्तिपूर्वक पुरुषोत्तम मासको सेवन अनि व्रत अनुष्ठान गरे। यस परम पवित्र पुरुषोत्तम महिनाको व्रतको अलौकिक र अचम्मको प्रभावले गर्दा राजा दृढ धनुवाले यस पृथ्वी लोकमा बस्दासम्म अनेक प्रकारका अभूतपूर्व सुख भोग गरे। उनले सद्गुणी र पराक्रमी पुत्रहरू, नाति नातिनाहरू र अनेक प्रकारका भौतिक सुख, ऐश्वर्य, भोग, धन धान्य एवं अखण्ड साम्राज्यको आनन्द प्राप्त गरे। उनको राज्यमा कहिले कुनै अनिकाल, महामारी वा दुःख भएन। उनले आफ्नो सम्पूर्ण जीवन धर्मको मार्गमा हिँडेर, प्रजाको सेवा गरेर र भगवानको भक्तिमा समर्पित गरेर व्यतीत गरे। अन्तमा जब उनको भौतिक शरीरको समय पूरा भयो, उनले आफ्ना सबै सामाजिक, पारिवारिक र सांसारिक कर्तव्यहरू सफलतापूर्वक पूरा गरे। तब उनी पुरुषोत्तम मासको त्यही महान पुण्यको बलले गर्दा यस संसारको जन्म मरणको चक्रबाट पूर्ण रूपमा मुक्त भए। उनी ठूला ठूला योगीजन, कठोर तपस्या गर्ने तपस्वी र स्वर्गका देवताहरूका लागि पनि अत्यन्त दुर्लभ, कठिन, अगम्य र असाध्य मानिने भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा सदेह प्रवेश पाए। उनले सर्वोत्कृष्ट मोक्ष पद प्राप्त गरे, जहाँ गएपछि प्राणी कहिले दुःख र कष्टको यो असार संसारमा फर्कनु पर्दैन। त्यसैले हे देवर्षि नारद, यस पुरुषोत्तम महिनाको व्रतको महिमा अपरम्पार र अवर्णनीय छ। यस महिनाको सेवा गर्ने व्यक्ति कहिले पनि दुःखी हुँदैन।
आदरणीय श्रोता, यस प्रकार राजा दृढधनुमाको परम पावन कथा र पुरुषोत्तम मासको अलौकिक पुण्य प्रतापले मनुष्यको हृदयमा रहेको अज्ञानताको अन्धकारलाई समूल नष्ट गर्दछ। भगवान पुरुषोत्तमको भक्ति र व्रतको प्रभावले गर्दा मनुष्यले यस लोकमा समस्त सुख ऐश्वर्य र सन्तान सुख प्राप्त गरी अन्तमा परम गति प्राप्त गर्दछ। अब ती सूर्यवंशी राजा दृढधनुमाको पूर्व जन्मको वृत्तान्त कस्तो थियो, उनले कुन पुण्यको प्रभावले यो उच्च स्थान प्राप्त गरे र उनले महर्षि वाल्मीकिसँग कुन गुण धर्मको विषयमा चर्चा गरे, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 13 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे द्रौपदी पूर्व जन्म वृत्तान्त नाम द्वादशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: एफएम अध्यात्म ज्योति, शान्ति रेडियो।
6: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका प्रायोजक
7: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
6: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ।

एफ एम अध्यात्म ज्योति 104.8।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9808030007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032454,
5: 9049527881।
7: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका प्रायोजक
0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
7: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: गीता ज्ञान।
1: FM अध्यात्म ज्योति 104.8। इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: FM अध्यात्म ज्योति शांति रेडियो।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: किलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अध्यात्म ज्योति 104.8।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 98 0 18 30 0 0 7।

0: रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
0: 9841470164,
1: 9832545054,
0: 9849528781।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: Jordi.
1: अध्यात्म ज्योति।

श्रोता यहाँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोसवेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: सम्पर्क 9808300007
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले
6: शुद्धता नै खोजौं
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
9: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020076888
8: जेजे ज्वेलर्स शुद्धताको पहिचान
10: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ

0: सुन रो समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामान।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाड़ी र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: ओल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411 98020076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पका

0: थिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: FM अध्यात्म ज्योति, शान्ति रेडियो।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Yeah, I'm here. I'm here for now. Is it me? Fit?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: ಸಾವೇರ್ ಚುಚ್ಚೆ ಪಾಟಿ
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 में संपर्क कर सकूने
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808300007।
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
6: पिक्सी फर द कम्फर्टेबल यू।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
7: त्यसैले शुद्धता नै खोजौ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
12: सम्पर्क नम्बर 5320411 9802076888।
10: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

248. One oh

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामान

0: को चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो। तपाईले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ पाकमा पनि उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल
1: स्वाद मात्र होइन प्रेम पस्कने।

0: र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 98 0 18 30 0 0 7।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 0948.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गएर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यू।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: 104.8.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

cha cha cha. Oh, great, cha cha cha. You're doing fine.

104.8.

0: गोल्ड पैलेस शुक्लपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
6: पिक्सी फर द कम्फर्टेबल यु कम्फर्टेबल।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ,
2: बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98020-76888।
0: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
8: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
9: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
8: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
10: पिक्सी फर द कम्फर्टेबल।
11: कहिले भैया एकातिर कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि तिर,
12: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
6: सम्पर्क 98018-30007।
0: One, oh, four, eight.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: 104.8.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 98018 30007।

104.8.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: मलाई ट्र्याक सुट चाहियो,
2: मलाई फ्रक,
3: मलाई पनि सुट,
4: अनि मलाई

0: FM is a 104.8 MHz.
1: English all-time hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
3: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

FM AJ 104.8 MHz. Change your thoughts and the world around.

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

104.8.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

FM Fiji 104.8 MHz. FM Fiji 104.8 MHz.

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ सदाबहार नेपाली गीतहरू सुनिरहनु भएको छ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
3: रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ सदाबहार नेपाली गीतहरू सुनिरहनु भएको छ।
4: मायाले माया साटिदिउँ, मायाले माया साटिदिउँ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 吧。
1: 哇哇，
0: 走那走
1: ，out on， stretch the tailoring，
0: yeah baby yeah，
2: Silver State， सभी वंदा पुरानो चांदी को एकमात्र शोरूम।
3: सिल्वर स्टेट यहाँ हर को सेवा में निरंतर लागी रहे कछों बिगत दुई दशक देखी त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ हर को विश्वास जितना सफल भएका छौं।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1048.
1: FMAJX 4.8 MHz मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: right now.
1: You are in tune with FMEG, 104.8 megahertz.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त।
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 9802076888।
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
8: FM AG 104.8 MHz।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

लाग्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सबैतिर हडबड, कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032445054,
7: 9849528781।
9: FM AJ 104.8 MHz।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त।
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुसी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
6: जाडो भएपछि लगाउनु परेन त
5: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
6: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
7: क्याप्टेन रेग्मीज फार्म हाउस
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
8: सम्पर्क नम्बर
7: 9141470161
8: 9032445054
7: 9849528781

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 বাজেও। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परेको छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे SR Lax 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लेक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445054,
3: 9049528781।
5: FM अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत करदछ कार्यक्रम भक्ति संध्या। साँझको सात बजिसकेको छ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या लिएर उपस्थित छु म सभ्यता तिवारी। आज बृहस्पतिबार, आजको यो प्रस्तुति हाम्रा आदरणीय महिला श्रोताहरूमा समर्पित। आदरणीय श्रोता, यो प्रस्तुतिमा अब यहाँहरूले महिला स्वरमा रहेका भजनहरू सुन्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने। स्वाद।

0: गएर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808688।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र अहिले साँझको 7:30 हुँदैछ। अब केही बेर यी व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँ चाहे बमजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामान।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौं शाखा शुक्रपथ विशाल बजार को अगाड़ी र जावला खेल फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परंपरा को कथा सीप र सुंदरता को पुस्तौंदेखि बुनिएको पहिचान को रती पहिचान को आकार दिने कल्पना को
5: विगत 50 वर्ष देखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
0: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
0: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
0: सम्पर्क नम्बर
1: 9141470164
0: 9032454
1: 9849528781
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

सुन्दै छ एफएम अध्यात्म ज्योतिको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या। आजको लागि यति नै। अब केही बेरमा नै द आर्ट अफ लिभिङको संयोजनमा आर्ट अफ लिभिङका प्रणेता श्री श्री रविशंकरज्यूको प्रवचन सुन्न सक्नुहुनेछ।

आदरणीय श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 19 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 19 अध्याय।

18 अध्यायका कारुणिक रहस्यमयी र मांगलिक कथाक्रमलाई अगाडि बढाउँदै सुतजी भन्नुहुन्छ, हे परम सनातन धर्मका रक्षक, वेद वेदान्त उपनिषद र पुराणका गूढ रहस्यहरूलाई बुझ्न सदा सर्वदा उत्सुक रहनुभएका शौनक आदि ऋषिगण, यहाँहरूले अघिल्लो 18 अध्यायमा त्यो अत्यन्तै अनौठो विस्मयकारी र ब्रह्माण्डकै दुर्लभ दृश्यको श्रवण गर्नुभयो, जहाँ सुदेव ब्राह्मणको अज्ञानवश गरिएको पुरुषोत्तम मासको सेवाबाट प्रसन्न भई साक्षात गोलोक बिहारी भगवान श्रीकृष्ण प्रकट हुनुभयो। उहाँको दिव्य अवृत वाणीले गर्दा 12 वर्षको अल्पायुमै कालको मुखमा परेका बालक सुखदेव पुनर्जीवित भएर उठे र उनलाई 12,000 वर्षको लामो आयु प्राप्त भयो। त्यसपछि सुदेव ब्राह्मणले अत्यन्तै गदगद भई भगवानको अगाडि जुन गम्भीर दार्शनिक र कौतूहलपूर्ण प्रश्न राखेका थिए कि हे प्रभु, हजुरले मलाई 4,000 वर्षको कठोर तपस्या पछि पनि 7 जन्मसम्म पुत्र सुख नहुने वचन दिनुभएको थियो, फेरि आज आफ्नै त्यो विधानलाई उल्टाएर यो असम्भव कार्य कसरी सम्भव बनाउनु भयो? अब म यहाँहरूका सामु साक्षात भगवान नारायणको मुखार बिन्दबाट निस्किएको र महर्षि वाल्मीकिले राजा दृढ धनवालाई सुनाउनु भएको त्यस परम पावन गुप्त र मानव कल्याणकारी 19 अध्यायको महाकथा विस्तार पूर्वक श्रवण गराउँदछु। यो अध्याय केवल एउटा संशयको निवारण मात्र होइन, यो त चराचर ब्रह्माण्डमा पुरुषोत्तम मासको सर्वपरिता, यसको अचिन्त्य सामर्थ्य र कर्मको गतिलाई पनि बदल्न सक्ने भगवानको महाकृपाको जीवन्त दस्तावेज हो। तसर्थ यहाँहरू आफ्ना मनका समस्त चञ्चलता, सांसारिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर भक्ति रसको यस महासागरमा डुबुल्की मार्गै एकाग्र चित्त भई यो अमृत कथा श्रवण गर्नुहोस्। बदरीका आश्रमको परम पावन शान्त र हिउँले ढाकिएको दिव्य तपोभूमिमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई यस इतिहासको अगाडिको वृत्तान्त सुनाउँदै भन्नुहुन्छ, हे देवर्षि नारद, जब वृद्ध ब्राह्मण सुदेव शर्माले भगवान श्रीकृष्णको अगाडि हात जोडेर आफ्नो मनको ठूलो संशय राखे, तब भक्त वत्सल, शरणागत वत्सल र अनाथका नाथ भगवान श्रीकृष्णले आफ्ना ती परम प्रिय भक्तको अज्ञानता र कौतूहललाई शान्त पार्नको लागि आफ्नो मेघ जस्तै गम्भीर तर अमृत जस्तै मधुर वाणीले सुदेवलाई प्रसन्न र सान्त्वना दिँदै बोल्न थाल्नुभयो। भगवान श्रीकृष्णले भन्नुभयो, हे द्विजराज, हे ब्राह्मण श्रेष्ठ सुदेव शर्मा, तिमी त वेद र शास्त्रका ज्ञाता छौ, फेरि पनि तिमी आफ्नो मनमा यति ठूलो आश्चर्य किन मानिरहेका छौ? तिमी मलाई सोधिरहेका छौ कि कुन पुण्यको प्रभावले मैले तिम्रो प्रारब्ध कर्मको त्यो कठोर विधानलाई बदलेर तिम्रो मृत छोरालाई जीवित बारे र उसलाई 12,000 वर्षको दीर्घायु प्रदान गरे। हे महामते, तिमी जसको कारणले म यति धेरै प्रसन्न भए र तिम्रो सामुन्य प्रत्यक्ष प्रकट भए, के तिमीलाई त्यो परम पावन गुप्त कारण अझैसम्म थाहा छैन? के तिमी त्यस अलौकिक सत्यबाट अझै पनि अनभिज्ञ नै छौ? यदि त्यसो हो भने सुन, म तिमीलाई त्यो परम रहस्य बताउँछु। हे ब्राह्मण, मेरो सबैभन्दा प्रिय सम्पूर्ण महिनाहरूमा सर्वश्रेष्ठ र ब्रह्माण्डकै परम पावन पुरुषोत्तम मासको आगमन भएको थियो। जब त्यो महिना चलिरहेको थियो, तब तिम्रो पुत्रको जलमा डुबेर मृत्यु भयो। तिमी र तिम्री साध्वी पत्नी गौतमी दुवै स्त्री पुरुषले पुत्रको विछोडको घोर शोकमा व्याकुल भएर अन्नको एउटा दाना पनि मुखमा नहाली र जलको एक थोपा पनि नपी पूर्ण रूपमा उपवास गरेर यस ताम्रपर्णी नदी र जलाशयको पवित्र किनारमा निरन्तर बस्यौ। तिमीहरूले भोक प्यास जाडो र प्रलयकारी महाझरीलाई समेत सहेर मेरो नाम नारायण कृष्ण अच्युत भन्दै रात दिन पुकारिरह्यौ। यद्यपि तिमीहरूले कुनै व्रत गर्ने संकल्प लिएका थिएनौ र तिमीहरूलाई पुरुषोत्तम मासको उपस्थितिको ज्ञान पनि थिएन,
तिमीहरू त केवल पुत्रको शोकमा रोइरहेका थियौ, तर हे सुदेव, नजान्दा नजान्दै अज्ञान वश भए पनि तिमीहरूबाट यस पवित्र जलाशयको किनारमा पूरा एक महिनासम्म जुन निराहार उपवास, रात्रि जागरण र मेरो नामको निरन्तर संकीर्तन भयो, त्यसबाट मेरो परम प्रिय पुरुषोत्तम मासको त्यो सबैभन्दा कठोर र उत्तम व्रत अक्षरश सम्पन्न हुन पुग्यो। तिम्रो यस अज्ञात, सुकृत र पुरुषोत्तम मासको निष्काम सेवनको महापुण्यको अगाडि तिम्रो पूर्वजन्मको त्यो सात जन्मसम्मको पुत्रहीनताको पाप क्षणभरमै जलेर नष्ट भयो। त्यसैले म तिम्रो यो सेवाबाट अत्यन्तै सन्तुष्ट भएँ र तिम्रो छोरालाई नयाँ जीवन प्रदान गरेँ। भगवान श्रीकृष्ण पुरुषोत्तम मासको त्यो अद्वितीय, अचिन्त्य र सर्वपरि महिमालाई अझ बढी स्पष्ट पार्दै सुदेव ब्राह्मणलाई भन्नुहुन्छ, हे द्विजोत्तम सुदेव, म तिम्रो संशयलाई पूर्ण रूपमा नष्ट गर्नका लागि म तिमीलाई सत्यलोकको एउटा अत्यन्त प्राचीन र गुप्त इतिहास सुनाउँछु, जसलाई सुनेपछि तिमीलाई पुरुषोत्तम मासको शक्तिको बारेमा अलिकति पनि शंका रहने छैन। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भन्नुभयो, एक पटकको कुरा हो, सृष्टिकर्ता ब्रह्माजीको मनमा यो जिज्ञासा उत्पन्न भयो कि संसारमा मनुष्यको कल्याण र मुक्तिका लागि जति पनि साधनाहरू बताइएका छन् ती सबैमा सबैभन्दा बढी शक्तिशाली साधन कुन होला। यो कुराको प्रत्यक्ष परीक्षण गर्नका लागि ब्रह्माजीले सत्यलोकमा एउटा अलौकिक र विशाल ठूलो तराजुको निर्माण गर्नुभयो। ब्रह्माजीले त्यस तराजुको एउटा भागमा संसारका सम्पूर्ण वेदहरू, उपनिषदहरू, शास्त्रहरू, पुराणहरूमा बताइएका सम्पूर्ण साधनहरू, जस्तै कल्प कल्पसम्म गरिने घोर तपस्या, अश्वमेघ यज्ञ, वाजपेय र राजसूय जस्ता महायज्ञहरू, कठिन कृच्छ चन्द्रायण व्रत, कार्तिक, माघ र वैशाख महिनाको स्नान व्रत, सम्पूर्ण तीर्थहरूको दर्शन एवं ठूला ठूला दान पुण्यका सामग्रीहरूलाई व्यवस्थित रूपमा राख्नुभयो। त्यसपछि ब्रह्माजीले तराजुको अर्को भागमा केवल र केवल एक महिनाको पुरुषोत्तम मासको विधिपूर्वक वा अन्जानमा गरिएको व्रतलाई राख्नुभयो। जब ब्रह्माजीले त्यस तराजुलाई माथि उठाउनु भयो, तब त्यहाँ उपस्थित भएका सम्पूर्ण देवी देवता, ऋषि मुनि र सिद्ध पुरुषहरू आश्चर्यले मन्त्रमुग्ध र स्तब्ध भए। संसारका सम्पूर्ण वेदोक्त साधनहरू, यज्ञ र तपस्याहरू राखिएको त्यो पहिलो भाग अत्यन्त हल्का, कम भारको भएर तुरुन्तै आकाशतर्फ माथि उठ्यो र केवल पुरुषोत्तम मासको सेवन राखिएको त्यो दोस्रो भाग आफ्नो अगाध पुण्यको तौल र भारीपनका कारण तल धरतीमा टिकिरह्यो। यसुदेव, वेदोक्त साधनहरू धेरै हल्का निस्किए र पुरुषोत्तम मासको व्रत सबैभन्दा भारी, सर्वोत्कृष्ट र फलदायी सिद्ध भयो। यसै कारणले गर्दा नै यस चराचर संसारमा, तीनै लोकमा र 14 भुवनमा पुरुषोत्तम मासलाई अन्य सबै महिनाहरू भन्दा बढी पूज्य, वन्दनीय, आदरणीय र परम मान्य मानिएको हो। यसको एउटै व्रतले मनुष्यका करोडौं जन्मका अकाट्य पाप र प्रारब्ध कर्मलाई पनि क्षणभरमै नष्ट गर्ने सामर्थ्य राख्छ। भगवान श्रीकृष्ण संसारका अबोध र अज्ञानी मनुष्यहरूलाई सचेत गराउँदै सुदेव ब्राह्मणको माध्यमबाट अगाडि भन्नुहुन्छ, हे ब्राह्मण श्रेष्ठ, यो मनुष्य शरीर अत्यन्तै दुर्लभ छ। अनेकौं जन्मको पुण्यपछि मात्र जीवात्माले यो मानव देह प्राप्त गर्दछ। जो मनुष्य यस्तो दुर्लभ मानव जन्म पाएर पनि मेरो परम प्रिय र कल्याणकारी श्री पुरुषोत्तम मासको आगमन हुँदा आफ्नो प्रमाद, आलस्य, अहंकार वा अज्ञानताका कारण यस महिनामा जप तप, पवित्र नदीमा स्नान, भगवत कथाको श्रवण, दीप दान र गरीबहरूलाई दान आदि सत्कर्म गर्दैनन्, तिनीहरू आत्मघाती हुन्। यस्ता अभागी मनुष्यहरूले आफ्नो हातमा आएको चिन्तामणि ढुङ्गालाई आफैले फोहोरमा फ्याँके जस्तै गर्दछन्। पुरुषोत्तम मासको अवहेलना वा उपेक्षा गर्ने ती मानिसहरू यस जन्ममा मात्र होइन, आफ्ना आउने अनेकौं जन्म जन्मान्तरसम्म घोर दरिद्री, दुखी, रोगी, सन्तानहीन र अनेक प्रकारका मानसिक तथा शारीरिक कष्टहरू भोग्न बाध्य हुन्छन्। उनीहरूको जीवनमा कहिले पनि साँचो सुख र शान्ति मिल्दैन।
अत संसारका प्रत्येक मनुष्यले चाहे उनीहरू राजा हुन् वा रङ्क, ज्ञानी हुन् वा अज्ञानी, सबै प्रकारको यत्न प्रयास गरेर आफ्ना सम्पूर्ण सांसारिक कामलाई केही समयका लागि थाती राखेर भए पनि मेरो यस परम प्रिय पुरुषोत्तम मासको श्रद्धापूर्वक सेवन गर्नै पर्छ। जो मनुष्य आफ्नो जीवनमा एक पटक मात्र पनि यो पुरुषोत्तम मासको सेवा गर्छ, त्यो यस धरतीमा सबैभन्दा बढी भाग्यवान, धन्य र यशस्वी बन्दछ। उसले यस लोकका सम्पूर्ण सुख र ऐश्वर्यहरू भोगेर अन्त्यमा मेरो परम पावन धाम साक्षात गोलक र वैकुण्ठ लोकलाई प्राप्त गर्दछ, जहाँ गएपछि जीवात्मा कहिले पनि यस दुःखमय संसारमा फर्कनु पर्दैन। श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ नारद, जगदीश्वर भक्त वत्सल भगवान श्री कृष्णले सुदेव ब्राह्मणका सामु पुरुषोत्तम मासको यो परम गोपनीय अलौकिक र अद्भुत महिमाको वर्णन गरिसकेपछि उनीहरूमाथि आफ्नो कृपा दृष्टि राख्दै त्यहाँ उपस्थित सम्पूर्ण ऋषि मुनिहरूको जय जयकारका बीच तत्कालै आफ्ना परम पावन पञ्चीराज गरुडमा सवार हुनुभयो। भगवानले सुदेव र गौतमीलाई आशीर्वाद दिनुभयो र हेर्दा हेर्दै उहाँ गरुडको पखेटाको मधुर ध्वनि र आकाशमा मंगलमय प्रकाश फैलाउँदै चराचर ब्रह्माण्डलाई पवित्र बनाउने आफ्नो परम धाम अत्यन्तै पवित्र वैकुण्ठ लोकतर्फ प्रस्थान गर्नुभयो। भगवानको प्रस्थान पछि आकाशबाट पुष्प वृष्टि शान्त भयो। भगवानको प्रस्थान पछि आफ्नी पत्नी गौतमी सहित उनीहरू दुवै वृद्ध ब्राह्मण स्त्री पुरुष जो हिजोसम्म पुत्रको शोकले गर्दा मृत प्राय भएका थिए, उनीहरू पुरुषोत्तम मासको पुण्य र भगवानको साक्षात दर्शनको प्रभावले गर्दा पुनः नयाँ जीवन पाए जस्तै अत्यन्तै तेजस्वी, ऊर्जावान र आनन्दित भएर जीवित भए। उनीहरूले आफ्ना जीवित दिव्य 12,000 वर्षको आयु पाएका पुत्र सुखदेवको त्यो दिव्यमान अनुहारलाई हेर्दै रात दिन असीम हर्ष र आनन्दमा मग्न हुन थाले। उनीहरूको कुटी आज दुःखको अन्धारोबाट मुक्त भएर सौभाग्यको उज्यालोले चम्किएको थियो। सुदेव शर्मा र गौतमी एक आपसमा कुरा गर्दै बारम्बार भन्न लागे, ओहो, यो कस्तो अनौठो, कस्तो अलौकिक र कस्तो परम आश्चर्यको कुरा हो। हामीले आजसम्म संसारमा यस्तो महिमा भएको मृत मानिसलाई पनि जीवित गराउन सक्ने र भगवानलाई नै प्रत्यक्ष प्रकट गराउन सक्ने कुनै पनि महिना वा व्रतको बारेमा न कहिले कतै देखेका थियौं, न त आफ्ना पूजनीय पूर्वज वा गुरुहरूको मुखबाट कहिले सुनेका नै थियौं। यो पुरुषोत्तम मास त वास्तवमै साक्षात भगवानको हृदय नै रहेछ। यस प्रकार अत्यन्तै आश्चर्यचकित र कृतज्ञ भएका सुदेव ब्राह्मण त्यस दिनदेखि आफ्नो जीवनको अन्तिम क्षणसम्म प्रत्येक 3 वर्षमा उनी पुरुषोत्तम मासको अत्यन्तै ठूलो श्रद्धा, भक्ति र नियमका साथ व्रत गर्न थाले, जसका कारण उनको जीवन परम पावन बन्यो। आदरणीय श्रोता, अब कथा पुनः वाल्मीकि र राजा दृढधनुवाको संवादमा फर्किन्छ। त्रिकालदर्शी महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको यो सम्पूर्ण पावन र रोमाञ्चक कथा सुनाइसकेपछि उनको आँखामा हेर्दै गम्भीर र स्नेह स्वरमा भन्नुहुन्छ, हे महाराज दृढधनुवा, मैले तिम्रो सामु जुन सुदेव ब्राह्मणको इतिहास वर्णन गरे, ती पूर्वजन्मका सुदेव ब्राह्मण अरू कोही नभएर साक्षात तिमी नै हौ। तिमी नै आफ्नो पूर्वजन्ममा ती सुदेव शर्मा थियौ जसले ताम्रपर्णी नदीको किनारमा कठोर तपस्या गरेका थियौ र अन्जानमा पुरुषोत्तम मासको सेवा गरेका थियौ। हे राजन, तिमीले आफ्नो पूर्वजन्मको त्यस अन्तिम समयमा अत्यन्तै श्रद्धापूर्वक र नियमपूर्वक पुरुषोत्तम मासको जुन निरन्तर व्रत गर्यौ, त्यसै महापुण्यको फलस्वरूप आज तिमी यस जन्ममा सूर्य वंशका महाप्रतापी, सर्वगुण सम्पन्न अजय र सम्पूर्ण ऋषिका जस्तै उत्तम भोगहरूलाई भोग्ने पृथ्वीका चक्रवर्ती राजा दृढधनुवाको रूपमा विख्यात र स्थापित भएका हौ। तिम्रो यो वैभव, तिम्रो यो राज्य, यो सुन्दर पत्नी र पराक्रम सबै त्यसै पुरुषोत्तम मासको सेवाको महाप्रसाद हो। कि राजन, तिमीले आजको यस सभामा मलाई जुन प्रश्न सोधेका थियौ कि तिमीले मनमा भेटिएको त्यो सुगाले पूर्वजन्मको कुरा सुनाएर किन अचानक शूल जस्तो कष्ट दियो र त्यो सुगा वास्तवमा को थियो? हेर, तिमीले जे जे सोधेका थियौ मैले ती सबै रहस्य तिम्रो सामुन्ने स्पष्ट बताए। अब म तिमीलाई त्यस सुगाको सबैभन्दा ठूलो र अन्तिम रहस्य सुनाउँछु।
जसलाई सुनेपछि तिम्रो मनको सम्पूर्ण अज्ञानता नष्ट हुनेछ। हे महाराज, पूर्व जन्ममा जो तिम्रो प्राण प्रिय 12 वर्षको उमेरमा मृत पुनर्जीवित भएको पुत्र सुखदेव थियो, त्यो सुखदेव नै यस जन्ममा सुगा भएर तिम्रो अगाडि प्रकट भएको हो। जब भगवान श्रीहरिले उसलाई पुनर्जन्म दिनुभयो, ऊ संसारमा सुखदेव नामले अत्यन्त विख्यात भयो र उनी परम ज्ञानी ऋषि र भगवानको अनन्य भक्त भए। उनी भगवानको वरदान अनुसार पूर्ण 12,000 वर्षसम्म यस पृथ्वीमा परम सुख धर्म र आत्मज्ञानको भोग गरेर अन्त्यमा आफ्नो शरीर त्यागेर साक्षात वैकुण्ठ लोकमा गएका थिए। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, वैकुण्ठ लोकमा पुगेका तिनै महर्षि सुखदेवको आत्मिक अंश वा चेतनाले यस जन्ममा तिम्रो उद्धारको लागि एउटा सुगाको रूपमा धारण गर्यो। एक दिन ऊ त्यस सघन वनको बीचमा अवस्थित सुन्दर सरोवरको किनारमा रहेको एउटा विशाल बडको वृक्ष बरको रुखको हाँगामा शान्त भएर बसिरहेको थियो। ठिक त्यही समयमा तिमी आफ्नो विशाल सेना घोडा र रथहरू लिएर शिकार खेल्ने भानामा मदमस्त र अहंकारले पूर्ण भएर त्यहाँ पुग्यौ। जब त्यस सुगाले रुखको हाँगाबाट तल हेर्यो, तब उसले चिन्न सक्यो कि यो राजा दीर्ण धनुवा त मेरो पूर्वजन्मको पूजनीय पिता सुदेव शर्मा हो। उसले दिव्य दृष्टिले देख्यो कि मेरो पूर्वजन्मको पिता आज पुरुषोत्तम मासको सेवाको पुण्यले राजा त बनेको छ, तर राजपाठ ऐश्वर्य रानी र सुख भोगको घोर अन्धकारमा डुबेर आफ्नो वास्तविक आध्यात्मिक पहिचानलाई पूर्ण रूपमा बिर्सिसकेको छ। ऊ यस नाशवान संसार सागरमा नराम्रोसँग डुबिरहेको छ र विषय वासना रूपी भयानक सर्पले उसलाई डसिरहेको छ। आफ्नो पूर्वजन्मको पितालाई यसरी माया जालमा फसेको र आध्यात्मिक रूपमा पतन भएको देखेपछि त्यस सुगाको हृदयमा आफ्नो पिताप्रतिको अगाध करुणा दया र सन्तानको कर्तव्य जागृत भयो र मनमनै गम्भीर चिन्तन र विचार गर्न थाल्यो। ओहो, विधिको कस्तो विचित्र खेल हो, जसले मलाई पूर्वजन्ममा आफ्नो काखमा राखेर मेरो मृत्युमा यति ठूलो विलाप गरेको थियो र अन्जानमय भए पनि पुरुषोत्तम मासको व्रत गरेर मलाई नयाँ जीवन दिएको थियो। आज उही मेरो पिता यस जन्ममा राजा बनेर अज्ञानताको घोर अन्धकारमा डुबिरहेको छ। यदि मैले आज यस समयमा यस राजालाई उसको वास्तविक इतिहास सम्झाएर बोध गराइन भने म जस्तो ज्ञानी पुत्रको जीवनमा यो धेरै ठूलो अपराध र पाप मानिनेछ। मेरो यस्तो अकर्मण्यताले गर्दा सत्य र वेदका पावन वचनहरू जसले भन्छन् कि पुत्रले पिताको उद्धार गर्नुपर्छ, ती सबै व्यर्थ हुन जान्छन्। अतः मलाई जसरी भए पनि आफ्नो पूर्व जन्मको पिताको उपकार अवश्य गर्नै पर्छ र उसलाई यस मोह निन्द्राबाट बिउझाउनै पर्छ। हे महाराज दृढधनुवा, आफ्नो मनमा यस्तो पवित्र धार्मिक र कल्याणकारी विचार गरेर नै त्यस सुगाले तिम्रो अगाडि आएर त्यो श्लोक बोलेको थियो, जसले तिम्रो हृदयमा सुल जस्तै बिजेर तिम्रो सुतिरहेको चेतनालाई हल्लाइदियो। त्यो सुगाले तिमीलाई दुःख दिनका लागि होइन, बरु तिमीलाई यस संसार सागरबाट पार गराउन र पुरुषोत्तम मासको बाँकी रहेको महिमा बुझाएर तिम्रो मुक्ति सुनिश्चित गर्नका लागि नै त्यो दिव्य ज्ञान दिएको हो। अब तिमी आफ्नो अज्ञानतालाई त्याग र पुरुषोत्तम मासको शरणमा जाऊ। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे नमिषारण्यका सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दीर्ण धनुवालाई उनको पूर्व जन्मको र सुगाको त्यो परम रहस्यमय कारुणिक अद्भुत सत्य वृत्तान्त सुनाएर उनको मनमा रहेको अहंकार र अज्ञानताको पर्दालाई सधैँका लागि च्यातिदिनुभयो। राजा दीर्ण धनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट आफ्नो पूर्व जन्मका पुत्र सुगाको यो अलौकिक सम्बन्ध सुनेर पूर्ण रूपमा भाव विहोर भए। उनको आँखाबाट कृतज्ञताको आँसु बग्न थाल्यो र उनले साँचो ज्ञान प्राप्त गरे। हे ऋषिहरू, यो 19 अध्याय पुरुषोत्तम मासको महिमाको त्यो महाशिखर हो, जसले मनुष्यलाई यो बुझाउँछ कि भगवानको एउटै प्रिय महिनाको सेवाले कसरी 7 जन्मको अभागी भाग्यलाई पनि परम सौभाग्यमा बदल्न सक्छ।
जो मनुष्य यस 19 अध्यायको परम पावन कथालाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसलाई यस धरतीमा कहिले पनि शोक भोग्नु पर्दैन। उसका घरका समस्त दरिद्रता र कष्टहरू क्षणभरमै नष्ट हुन्छन् र अन्त्यमा उनीहरू भगवान श्रीकृष्णको परम धाम वैकुण्ठ लोकमा गएर अमर आनन्द प्राप्त गर्दछन्। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दीर्ण धनवा पुत्र जन्म वृतान्ते तोता रस उद्घाटने पुरुषोत्तम माग महात्म्य वर्णन नाम 21 तितोमध्याय सम्पूर्ण। जय श्री भण्डारायण।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यही पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 22 गते शुक्रबार, तदनुसार जुन महिनाको 5 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, पञ्चमी तिथि, श्रवण नक्षत्र, ब्रह्म आनन्दादि योग कौलभ कर्ण धूम्र योगा। आज चन्द्रमा मकर राशिमा अवस्थित, श्री सूर्य उत्तरायण। यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा झैं अगाडि बढाउँदै छु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

0: अध्यात्म ज्योति 104.8
1: आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम मासको 20 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 20 अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 19 अध्यायमा भगवान श्रीहरि श्रीकृष्णको मुखार बिन्दबाट निस्किएको त्यो परम गोपनीय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली पुरुषोत्तम मासको महिमा श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी विधिको कठोर विधान र सात जन्मको पुत्रहीनताको भयानक प्रारब्धलाई पनि पुरुषोत्तम मासको अज्ञात रूपमा गरिएको एउटै व्रतले क्षणभरमै खरानी बनाइदियो र कसरी सुदेव ब्राह्मणका मृत पुत्र सुखदेव पुनः जीवित भएर 12,000 वर्षको दीर्घायु प्राप्त गरी वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। अब यस 20 अध्यायमा कथाले एउटा अत्यन्तै महत्वपूर्ण र व्यवहारिक मोड लिन्छ। अहिलेसम्म हजुरहरूले पुरुषोत्तम मासको महिमा र त्यसको फलको बारेमा इतिहास श्रवण गर्नुभयो, तर अब यस अध्यायमा साक्षात ब्रह्मर्षि वाल्मीकिको मुखारविन्दबाट यस परम पावन मासको वास्तविक शास्त्रीय र पूर्ण विधि विधानको वर्णन हुनेछ, जसलाई पालन गरेर मनुष्यले सजिलैसँग संसारका समस्त सुखहरू भोग्दै अन्त्यमा मोक्ष प्राप्त गर्न सक्दछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता, चिन्ता, मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। भगवान श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान नारायणको मुखारविन्दबाट राजा दृढधनवाको पूर्व जन्मको त्यो परम अद्भुत कारुणिक र मर्म स्पर्शी वृत्तान्त समाप्त भयो, तब त्यो दिव्य कथा सुनेर तिम्रो हृदय भक्ति र आश्चर्यले पूरै भरियो होला। हे नारद, तिमीले आफ्ना दुवै हात जोडेर परम पूजनीय तपस्याका भण्डार र दिव्य ज्ञानका सागर साक्षात भगवान नारायणको चरण कमलमा पुनः साष्टाङ्ग दण्डवत नमस्कार गर्यौ र आफ्नो मनमा जागेको महान कौतूहल र लोक कल्याणको भावनालाई प्रकट गर्दै सोध्न थाल्यौ। अब नारदजी भन्नुहुन्छ, हे तपोनिधि, हे सर्वेश्वर, हे अनाथका नाथ र सम्पूर्ण चराचर ब्रह्माण्डका स्वामी प्रभु, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको महात्म्य सुनेर मेरो आत्मा तृप्त भएको छ, तर मेरो मनमा एउटा ठूलो जिज्ञासा उत्पन्न भएको छ। जब महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढधनवालाई उसको पूर्व जन्मको सुदेव ब्राह्मणको इतिहास, छोरा सुखदेवको मरण र पुनर्जीवन र वनमा भेटिएको त्यो सुगा वास्तवमा उसको पुनर्जन्मको पुत्र सुखदेव नै थियो भन्ने परम गोपनीय रहस्य सुनाउनु भयो, तब यो सुनेर राजा दृढधनवाको प्रतिक्रिया के भयो त? हे प्रभु, आफ्नै पूर्वजन्मको यति धेरै कष्टकर र आश्चर्यमय इतिहास सुनेपछि ती चक्रवर्ती राजा दृढधनवा आफ्नो अज्ञानताबाट मुक्त भएर महर्षि वाल्मीकिलाई अगाडि अरू के भन्न लागे? उनीहरूको बीच कस्तो संवाद भयो? हे दयालु प्रभु, संसारका समस्त मानव जातिको हित र कल्याणका लागि कृपया गरेर यो अगाडिको दिव्य प्रसङ्ग मलाई विस्तार पूर्वक भनिदिनुहोस्, म हजुरको शरणमा छु। देवर्षि नारदको यस्तो परम पवित्र र लोक कल्याणकारी प्रश्न सुनेर भगवान नारायण मन्द मन्द मुस्कुराउनु भयो र आफ्नो मधुर वाणीले नारदजीलाई प्रसन्न पार्दै अगाडिको वृत्तान्त सुनाउन थाल्नुभयो। भगवान नारायणले भन्नुभयो, हे नारद, ध्यान दिएर सुन। जब महर्षि वाल्मीकिले राजा दृढधनवालाई उसको पूर्व जन्मको सर्वस्व रहस्य बताउनु भयो, तब राजाको मनमा रहेको राजपाठ र ऐश्वर्यको घोर अहंकार क्षणभरमै पानीको फोका जस्तै पग्लिएर नष्ट भयो। उसको शरीरमा रोमाञ्च उत्पन्न भयो, आँखाहरूबाट कृतज्ञता र पश्चातापको आँसु बग्न थाल्यो। उनले हतार हतार आफ्नो सिंहासनबाट उत्रिएर महर्षि वाल्मीकिको चरणमा आफ्नो मुकुट राखेर साष्टाङ्ग प्रणाम गरे र दुवै हात जोडी अत्यन्तै विनम्र र गदगद स्वरमा प्रार्थना गर्न थाले।
राजा दृढधनुवाको विनम्र प्रार्थना र लोकहितको प्रश्न राजा दृढधनुवाले महर्षि वाल्मीकिको अगाडि उभिएर आफ्नो काँपिरहेको आवाजमा भन्न थाले। हे मुनि श्रेष्ठ, हे त्रिकालदर्शी महर्षि, हजुरको कृपाले आज मेरो जीवन धन्य भएको छ। हजुरले मेरो आँखाहरूको अगाडि रहेको अज्ञानताको घोर अन्धकारको पर्दालाई सधैँका लागि च्यातिदिनुभयो। मैले बुझे कि मेरो यो वर्तमानको ऐश्वर्य, यो विशाल साम्राज्य र यो भोग विलास केवल मेरो पूर्व जन्ममा अन्जानमै गरिएको पुरुषोत्तम मासको सेवाको महाप्रसाद मात्र रहेछ। हे महामते, अब अन्जानमा वा अज्ञानता वश गरिएको पुरुषोत्तम मासको व्रतले म जस्तो एउटा सामान्य अभागी र दीन ब्राह्मणलाई यस जन्ममा सम्पूर्ण पृथ्वीको चक्रवर्ती राजा बनाउन सक्दछ र मृत छोरालाई 12,000 वर्षको आयु दिएर वैकुण्ठ पठाउन सक्दछ भने यदि कुनै मनुष्यले यस पृथ्वीमा पूरै होस र ज्ञानका साथ पूर्ण श्रद्धा र विधि विधान पूर्वक यस महिनाको सेवन वा व्रत गर्दछ भने उसको महिमा कति धेरै होला, त्यसको त कल्पना पनि गर्न सकिँदैन। अत हे पूजनीय मुने, म हजुरको चरणमा यो प्रार्थना गर्दछु कि संसारका सम्पूर्ण मानिसहरूलाई जन्म मरण जराको भयानक कष्टबाट मुक्त गराई साक्षात मोक्ष प्रदान गर्ने यो परम पावन श्री पुरुषोत्तम मास व्रत वास्तवमा कसरी गर्नुपर्दछ, यस व्रतको वास्तविक नियम के हो, यस महिनामा कुन कुन देवताको पूजा आराधना गर्नुपर्दछ र यसको शास्त्रीय विधि विधान के हो। हे दयालु महर्षि, म त राजा हुँ, तर यस संसारमा अनेकौं मानिसहरू अज्ञानता गरिबी र कष्टमा बाँचिरहेका छन्। हजुरले कृपा गरेर ती सम्पूर्ण संसारका मानिसहरूको हित र कल्याणका लागि यो पुरुषोत्तम व्रतको पूर्ण विधि मलाई विस्तार पूर्वक बताइदिनुहोस्। राजा दृढधनुवाको यस्तो अत्यन्तै सुन्दर सात्विक र परोपकारी प्रश्न सुनेर महर्षि वाल्मीकि अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजालाई आशीर्वाद दिँदै पुरुषोत्तम मासको त्यो परम पावन र कल्याणकारी व्रतको विधि वर्णन गर्दै भन्न थाल्नुभयो। महर्षि वाल्मीकिले भन्नुभयो, हे राजन दृढधनुवा, तिमीले संसारका मानिसहरूको कल्याणका लागि अत्यन्तै श्रेष्ठ प्रश्न सोधेका छौ। अब म तिमीलाई पुरुषोत्तम मासको त्यो विधि सुनाउँछु जसलाई पालन गर्दा मनुष्यका करोडौं जन्मका पापहरू क्षणभरमै नष्ट हुन्छन्। हे राजन, पुरुषोत्तम मासको व्रत गर्ने दृढ संकल्प लिएका प्रत्येक मनुष्यले सबैभन्दा पहिले आफ्नो दैनिक जीवनको नित्य कर्मलाई पूर्ण रूपमा शुद्ध र व्यवस्थित बनाउनुपर्छ। व्रतको अवधिभर मनुष्यले प्रत्येक दिन सूर्योदय हुनुभन्दा अगाडि रात्रिको अन्तिम प्रहरमा अर्थात् ब्रह्म मुहूर्तमा सूर्योदयभन्दा करिब 1.5 घण्टा अगाडिको समयमा आफ्नो निन्द्रालाई त्यागेर उठ्नुपर्दछ। ब्रह्म मुहूर्तमा उठ्ने बित्तिकै मनुष्यले आफ्नो ओछ्यानमा शान्त भएर बस्नुपर्दछ र आफ्ना दुवै हत्केलालाई हेर्दै

यो मन्त्रको स्मरण गरी साक्षात चराचर ब्रह्माण्डका स्वामी सृष्टिकर्ता पालनकर्ता र संहारकर्ता परमेश्वरको चिन्तन गर्नुपर्दछ। आफ्नो मनमा भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गरिसकेपछि मात्र धरती माताको चरण स्पर्श गरी क्षमा माग्दै ओछ्यानबाट तल उत्रिनुपर्छ। त्यसपछि मनुष्यले शास्त्रमा बताइएको नियम र दिशाको विचार गर्दै कुटी वा घरबाट बाहिर गएर शौच आदि सम्पन्न गर्नुपर्छ। शौच क्रिया सकेपछि राम्रोसँग माटो पानी वा साबुनले आफ्नो हात खुट्टालाई र मुखलाई धोएर पूर्ण रूपमा शुद्ध हुनुपर्छ। शरीर बाह्य रूपमा शुद्ध भएपछि मात्रै दन्त धावनको कार्य गर्नुपर्छ, अर्थात् दाँत माझ्ने काम गर्नुपर्छ। शौच आदि र दन्त धावनको कार्य समाप्त गरिसकेपछि व्रत बस्ने मनुष्यले कुनै पनि पवित्र नदी जलाशय कुवा वा सम्भव नभएमा आफ्नै घरमै तीर्थहरूको स्मरण गर्दै शुद्ध र शीतल जलले विधिपूर्वक स्नान गर्नुपर्दछ। स्नान गर्दा

मन्त्रको उच्चारण गर्नुपर्छ, जसका कारण घरको पानी पनि गंगा जल जस्तै पवित्र बन्दछ। स्नान गरिसकेपछि शरीरलाई सफा वस्त्रले पुछेर शास्त्र अनुसार सफा सुती र पवित्र वस्त्रहरू धारण गर्नुपर्छ। वस्त्र धारण गरिसकेपछि मनुष्यले एउटा शान्त र पवित्र स्थानमा पूर्व वा उत्तर दिशातर्फ मुख गरेर आसनमा बस्नुपर्छ। त्यहाँ बसेर सबैभन्दा पहिले आफ्नो श्वास प्रश्वासको गतिलाई नियन्त्रण गर्ने र मनलाई एकाग्र बनाउने प्राणायाम पूर्वक कुम्भक वा रेचकको विधिले गर्नुपर्छ। प्राणायाम गर्दा मनका समस्त विकारहरू, चञ्चलता र पापहरू नष्ट हुन्छन् र मनमा सात्विक ऊर्जाको सञ्चार हुन्छ। प्राणायाम गरिसकेपछि मनुष्यले आफ्नो कुल र परम्परा अनुसारको सन्ध्या बन्दन प्रातकालीन सन्ध्या आरम्भ गर्नुपर्छ। सन्ध्या बन्दन गर्दा हातमा जल लिएर आचमन गर्ने, शरीरका अङ्गहरूको न्यास गर्ने र पवित्र मन्त्रहरूको उच्चारण गर्नुपर्छ। हे राजन, प्रातकालीन सन्ध्या बन्दनको सबैभन्दा ठूलो मुख्य नियम यो हो कि जबसम्म आकाशमा सूर्यदेवको प्रत्यक्ष दर्शन हुँदैन तबसम्म मनुष्यले एकाग्र चित्त भएर हातमा जपमाला लिएर वेदको सर्वपरि र महामन्त्र मानिने गायत्री मन्त्रको निरन्तर जप गरिरहनुपर्छ। गायत्री जप गर्दा मनमा सूर्यमण्डलको बीचमा विराजमान रहनुभएकी गायत्री माताको ध्यान गर्नुपर्छ। जब आकाशमा सूर्यदेवको लालिमा प्रकट हुन्छ र सूर्य भगवानको प्रत्यक्ष दर्शन हुन थाल्छ तब गायत्री जपलाई विश्राम दिएर तामाको पात्रमा शुद्ध जल, रक्त चन्दन, अक्षता र